0: तिलावत कलाम पाक से अभी आप सामीन अपने दिलों को मुनव्वर मुजल्ला फरमा रहे थे। आइए हसब मामूल आज जुम्मे के मुबारक मौके पर जामा मस्जिद पोटली में वाज़ की रिकॉर्डिंग हम आपको पेश कर रहे हैं और आज भी हाफिज़ क़ारी मौलाना मोहम्मद इब्राहिम शामी दामत बरकत मालिया ने वाज़ फरमाया। आपने पिछले हफ्ते की तरह अल हसद यानी जेलजी को ही अपने खिताब का मौजू बनाया। समाप्त कीजिए।
1: وَمَا كُنَّا لِنَهْتَدِيَ لَوْلَا أَنْ هَدَانَا اللَّهُ وَالصَّلَاةُ وَالسَّلَامُ عَلَى حَبِيبِهِ سَيِّدِنَا مُحَمَّدٍ رَسُولِ اللَّهِ وَالْآلِ وَالصَّحْبِ وَكُلِّ مَنْ تَبِعَهُ وَوَالَاهُ أَمَّا بَعْدُ فَأَعُوذُ بِاللَّهِ مِنَ الشَّيْطَانِ الرَّجِيمِ بسم الله الرحمن الرحيم ومن شر حاسد إذا حسد صدق الله مولانا العظيم سبحانك لا علم لنا إلا ما علمتنا إنك أنت العليم الحكيم اللهم علمنا ما ينفعنا وانفعنا بما علمتنا وزدنا اللهم علما وفقها فضلا منك يا رب العالمين اللهم إني أبرأ إليك من وهم حولي وقوتي وألجأ إلى حولك وقوتك يا ذا القوة المتين الصلاة والسلام عليك يا سيدي يا رسول الله الصلاة والسلام عليك يا سيدي يا حبيب الله الصلاة والسلام عليك يا سيدي يا رحمة للعالمين وعلى آلك وأصحابك يا شفيع المذنبين My respected brothers and sisters, all those who are watching us live, viewers, Alhamdulillah,